بسم الله الرحمن الرحيم السلام عليكم نوديها ايكي ميجا هرتز تي بي اف ام ميجادي گه خبر آئے کی می بدل کری آشتا عبد الکریم گاؤں بنا کرم گے وسنما ایکم گے مسکت گ ہریہ درجے گ ادی ہریہ دائرہ گ انہنوں گے بیویر وں اونن وانی کمشا ایکم انہنوں نا مگت فہی وانی پروگرام تہ ہنگن جے ہکما رئیس جمہوریہ گے امی کملوں ساجدا محمد بیدار وچ ایکم نامی ہم ویدال وی ویلن تیری کملوں پروگرام نیمم بے وی رسمیات شرف ری کو دیوا واہک فل دکوامو گاؤں تو کے سلھایا ہمجے ہما قانون ہتا مجلی ہوں موہی مدورن ادا کھرا کمن رائی تو مجلی ہوں گے رئیس عبد الرحیم عبد اللہ ویدال وچ ایمنک فانے فدان ویدال وی کیمبوڈیا گے نومپن کا میہار کوریا دا دیوان انٹر پارلیمنٹری سپیکرز کانفرنس کے عام بہوس کا واہک دکوامو नेपाल कुरिमतिवी नेपाल कुरिमतिवी कंबोडुंगे कारिसागा माफ करवा नेपाल कुरिमतिवी फेंबोडुंगे कारिसागा नेपाल गतिरुले एवस दिवेहिराय तकं असर कोफनुवाकम देनके नेफवाकम खारजी वजारम बिताळ वेचे नेपाल गे हिमालय फरबदतोगे सरहद्दुगा कोरे बंडुंगे सबबुं गिना अवतकेगा फेंबोडुवे कारिसाय वणी कुरिमतिफा می کاری ساگا ماگو تکا بریج تو گی ترون انجینو گی تکا بوڑی تی گیلن تکی لی بی فبے خارجی وزاران ویدالوی کاری سا دیماوی سرحد دوگا ایویس دیوی ہی رایی تک ہوری کمکن ای وزاران ایویس ریپورٹ لی بی فنو آکمان ادی انڈیا گا ہن دیوی ہی راجے گے ہائی کومیشنا کتمندو گا ہن دیوی ہی راجے گے اونراری کونسل میں درکو بیلی بیلمون نیپال گا دیریولے ایویس دیوے ہی رائی تکن می کارسا گا اثر کو فنواکن دینگے نیفا واکما ویس وزاران ویدالوے خارجی وزاران ویدالوی می کارسا یا گلے گے نیپال گا تیبے دیوے ہی رائی تنگے تیرین ایویس دیوے ساکو ایہی تیرکم بینن وانما نواتا ایتر معلومات صاف کرن بینن وانما وزارا گے ہوتلین نمبر نوائن ہائی سومن ہاتن نوائن आशे तीने हाथरे सुमे सुमका गुलमा नोटा कॉन्सिलर ईमेल में दर को consular@foreign.gov.mv नेपाल ईमेल करेबु मावणी एदिफा नेपाल के फुलो मालुमा देगो तुगे एगोमों एकनिवेस मदवेगें दुई सत्ता हैदि हमी हु मरवे असते का सबिस मी हु वणी गेलिफा दिवेहि पासपोर्ट तूकुरमा बय बदल तक गेनोमा मोरिस इमिग्रेशन उन्नि मैफी मी बदल गेन्न निम्माफवनी पासपोर्ट बुकलेट राज्य फोर कोदे जर्मन विलात गे कुंफुनी गे प्रिंट हाउस के मशीन तक का दिमावे मसला हल्लु वीनमविस राज्य बुकलेट लिबुमुगा हुरी दहितक गे सबबुंकमा इमिग्रेशन वनी विदाळवेफ मोरिस इमिग्रेशन उन्नि रेनु बयानिक विदाळवी राज्यं देहा सोळवन आहरुम फेशिगें पासपोर्ट बुकलेट फोर को दे कुंफुनी के प्रिंट हाउस दिमावी मसले अगुलिकिंग अंदाजा कुरी तारीहं स्टॉक फोर को दिनुम ग दतितका कुरी मते फवाकम एंकम मिहार हुरी पासपोर्ट स्टॉक मैनेज कुरमटका ऑगस्ट आशा विसवने दोहम फिशिकेन दिवेही पासपोर्ट तो कुरमुग बाय बदलत गेनोम ए इदारे निम्मा फवाकम नोनो लोही आदि दालु हुळुदेली ग देमुंगेंदा करंटु गे खिदमत के फेमवर रंगळको कैपेसिटी इतुर कुरमटका आ जेनसेट गेंगोस मसे केते के फशाफी नोनो लोही के देमुंगेंदा करंटु गे खिदमत के फेमवर मतिकों कैपेसिटी इतुर कुरम गे गोतुं गें देवनो 4 सते के किलोवाट के आ जेनसेट आय को एरशु गे करंटु फेदुम गे गाबिलकम बडु कुरियर मेलि बिगेंदाने मी आ जेनसेट गे नोम गे कुरिंग लोही इंजिन गे गे जुमल कैपेसिटी की असते का फस्तोलस किलो वोट नमस अलग गे नेवन जेनसेट है को मि गे नेवन बदलों एरशु का करंट ओफे दुम गे जुमल काबिल कं बार एनहांस 200 फस्तोलस किलो वोट मति वेगें दाने मे आई साब नो दे के मेगाहर्ट्ज ति वे एफएम मि देने वि मि गडी गे खबर देने वाणी मुनी एम मे हाय हम तेना पाच रे वक्त कुल के दे मु वकीलम अस्सलाम वालेकुम

0: OST mi bam mi hafta gami genistini I will always love you Dolly Parton ge version mi haisabun mi hafta ge MFS mi show niumaka hame mi ai mi hafta ge mi show ade hungas arnda ki hetukuri bagutatti befna varapoda shukriya studio in asini thi rayaaya vis shukriya mi hafta ge dibe film mage pitke wedding dekuma tayyaru mun anneru ticket mi hartani par speedu gavi kemun ehma awa seat kashawar kore می افتاگه ایم ایف اس می شو ایک استیبفنا کمدیا شو ایک ویگن دی کما ان امید کرنی الگن کی آشدا نیمالما می گنستنی رایا کی گ ان کوری کین دی نودیا سیکونتو می با انگے تو می با ا د نودیا سیکونتو تیبے فرام ویڈیو بلالم بینن کما وانم سوشل میڈیا دی وی ایف ایم گ پلیٹ فارم تکم فینکن دان اسلام علیکم
1: नेशुमा के बारे कोरा है वाक में बाइट एक्टिंग
2: मागे भी टू के वेडिंग एल्लफ सुनसे पकोरा
1: नमा अकेयरटिक लव स्टोरी
2: मैं फिल्मों का राय अपुन रोल नो इहें रोल ने नगाना में नगानी कहाँ कुगे रोल
1: है शीला तके रोल
2: शूटिंग ब्रेक के मैं कहाँ ही मनी कोचे
1: चिकन फ्राइड राइस
2: emme ekhu gamase ke kollan mi har beenu ba actor ke ka
1: sharaf ishfan az
2: emme mase ke kollan beenu ba director ke
1: shahu hai ke mi har mase ke kore ve jada in future live opportunist tak aaye ke jayenge
2: raya ya behe ko tum bhi hum na denge ekka me pon deba
1: That I like to draw and vara liya hai bakuz and vara fad fad chis kakka hai bakuz
2: ekkama kabra gena da
1: yeah
2: henga ma jasa lang malen dani kontane ka
1: mala tere ko tano ne malen beru
2: thana ka
1: malen muda kare thana ka
2: group chat ka em gena beno kura emoji ki ko ba
1: cry emoji
2: emme phone swa denge
1: yeah
2: mage bit ke wedding balandam ve ki
1: mage bit ke wedding balandam ve right hena i like ga mazako manipur filu ala hama vara sakara jahalan libe fursat emme and my first film you guys have to come watch the kamudarni ves nudarni ves decide karenge and balang aaye main no
2: thank you
3: MFS.
4: Munifui Film ke daaira, M